0: ਤਵਾ
1: बाबा
0: जुल्म के जब्ते हम नहीं मानते असि आवाज लड़काने में पुजाओ जी भी करे
1: जी
0: हाँ सफा नो हल
1: बेहतरीन सलाम
0: वालेकुम असलम
1: लड़काना फौज सुमर वो कें चाहो
0: वालेकुम असलम तुम खास ख्याल रखो अदा थैंक यू सो मच
1: जी
0: नालो बुधा एक दो बीर
1: आसिफ अली चाचर
0: थैंक यू सो मच आसिफ भा जी जनाब आसिफ अली चाचर हमारे साथ मौजूद थे उनका कहना था कि लड़काना में आपका शो नहीं चल रहा तो क्यों नहीं चल रहा हम अपनी लड़काने वाले इंतजामिया को कहना चाहते हैं कि प्लीज लड़काना को कनेक्ट कर दें जल्द अज जल्द ताकि हमारी लड़काने वाली जो ऑडियंस है लड़काने वाले लिसनर्स जो हैं लड़काने वाले जो दोस्त हैं वो हमारे शो को सुन पाएं और जनाब हमारे साथ रहकर बहुत ज्यादा एंजॉय कर पाएं जनाब इस वक्त टाइम हो जाता है 5:39 टाइम इज राइट नाउ शाम के 7 बजे तक हम आपके साथ रहने वाले हैं तो हम जनाब क्या करें गाना वाना चलाएं तो गाना वाना भी चला लेंगे लेकिन लेते शो की एक और कॉल देखते हैं लाइन पर कौन है हमारे साथ अस्सलाम वालेकुम
2: वालेकुम अस्सलाम
0: जी मुझे लगे तो था सब्जी सगत वही जतो यार
2: ना मुझे सोना साईं बलोचिस्तान जे हवा में सिंध बलोचिस्तान बाट रखो नजीरा मन जकरानी
0: नजीर भा जकरानी भा केड़ा हाल चाल है ताजा
2: अल्हम्दुलिल्लाह अल्लाह साईं जा मेहरबानी तवा खुश आयो बे खैरा हदे अरसे को बाद आज तवा जो प्रोग्राम इश्राक न्याजी जा तमाम यादगार लम्हा सागे याद आ जदे 692 हले जोन में तवा जो प्रोग्राम आंदा तवा के याद हुंदो अले ना सा तवा जो पुराना लिसनर है
0: हां बिल्कुल बिल्कुल बलोचिस्तान वाला मुझे तमाम घणा पुराना लिसनर है मुके तमाम घणो चंगी तरह याद है ता इलाही कॉल्स इलाही लेटर्स इलाही ईमेल्स इंदियो असन के दादी खुशी दी हुई
2: बिल्कुल सुबह जे पार में तवा जो प्रोग्राम तमाम जबरदस्त हुंदो हो आए उनको बाद 5 को 6 7 हां
0: डी में मुझे ट्रेन में
2: प्रोग्राम लगा प्रोग्राम आज वरी तवा सा लाइव कॉल में आज तवा 88 में आया है तमाम खुशी थी रहे है आज तवा जो हवा हवान में आवाज गूंजे तो सोना साईं सिंध बलोचिस्तान में अगर तवा के इतबार नाचे तवा के बुढाएंगे
0: वाह थैंक यू सो मच यार बलोचिस्तान जी हवाओं में असि आवाज हली थी तुम तमाम घो थैंक्स तुम मुझा प्यारा भा
2: सोना साई इन टाइम तुम प्रोग्राम दी रहा है
0: हाँ कम कार कड़ा कंदा आयो
2: सर जमींदारो है जमींदारी भी आए हारपो भी कयो था
0: अच्छा माशाल्लाह माशाल्लाह यो बुधायो मौसम जो बलोचिस्तान जो केतरो सोनो थी वो या गर्मी अजा ती है
2: सर गर्मी तो वो शोर है जोर से हो अज वरी बलोचिस्तान में हवाओं हलन थी सोना थदियों हवाओं
0: असा भी दुआ कर तो थदकार थी वे कोई हवाओं हलन कोई गर्मी घट थे
2: अल्लाह करे मौसम एको ही है सोना नहीं मौसम बिल्कुल एको ही है तमाम दिल में न कजो तो मौसम बिल्कुल एको ही अल्लाह सा भी एको है उनका रसूल भी एक है उनको हवाओं भी एक है
0: बेशक बेशक बेशक बेशक यो बुधायो तमाम आज इतने अरसे का पोए मुझे कॉलिंग शो में आया हो मां फौजिया सुमरो जो गानो तो प्ले किया जबरदस्त एकड़ो
2: आई तमाम बेहतरीन अगाड़े जको है सो असन जो मंगरियो दोस्त संग्रह में तांगे जको है सो फरमाश कई नजीर अहमद मंगरे साहब उनजो भी काल मां बुधम सोना
0: जी जी जी जी यो गानो हाने तां के जे नाले करना चाहयो
2: हाँ मां इशाक न्यारी के नाले कंदो साई सैयद जायद शाह के नाले संग्रार में असन जो पीरी प्यारो दोस्त बुधी रहयो आए तो नजीर अहमद मंगरे साहब
0: जी जी जी
2: दरवेश खान गुलाटो अब्दरूफ पंचरी वारो इनको अलावा इरफान जखरानी साहब जाते जाते भी मुझो आवाज वने तो समूरे पीरी प्यारन के मुंह पारा खोड़ सारा सलाम अरबेले चाचर के पीसी शाबान चन्ने के समूरे पीरी प्यारन के मुंह पारा खोड़ सारा सलाम मुझे सोना
0: वालेकुम अस्सलाम पांजो नालो बीर बुधाइंदा हलो
2: سر نذیر احمد زکرانی سندھ بلوچستان بارڈر وارو.
0: تھینک یو نذیر زکرانی صاحب سندھ بلوچستان بارڈر وارو, ہمیشہ خوش ہو جو ائی کھلندا مسکراندا رہو. تھینک یو,
2: اللہ خوش رکھندو. یا اخر میں اللہ تا کے آباد کندو, اخر میں اسان جو منگرے صاحب جو نالو ورت جو گانے
0: نذیر احمد, نذیر احمد زکرو ہے نا, نذیر احمد
2: نذیر احمد زکرانی, نذیر احمد زکرانی نذیر احمد منگریو,
0: نذیر احمد منگریو بھی نذیر احمد زکرانی بھابھی بنی دے نال سیم اینڈ پرکاش ڈفرنٹ.
2: جی جی سر, تا جو آواز بالکل گونجے تو سندھ بلوچستان دے بارڈر میں.
0: تھینک یو سو مچ, آئی لو یو دوست. نذیر احمد مگرے اور نذیر احمد جکرانی صاحب ہمارے ساتھ موجود تھے, دونوں کا کنفیوژن ہو گیا مجھے, کاسٹ الگ الگ تھی لیکن نام دونوں کے سیم ہے جناب. دونوں ہی ہمارے بہت پیارے سے دوست ہیں اور بہت اچھے سے لسنر ہیں, جو کہ اتنے پرانے ہمارے لسنر ہیں جو کہ ہمیں غور سے سنتے ہیں اور سندھ بلوچستان بارڈر پر ہمیں سن رہے ہیں. تو ہمیں اور کیا چاہیے جناب, جب آپ ہم سے اتنا پیار کرتے ہیں اور اتنا ہمیں ریسپیکٹ دیتے ہیں اور اتنے پیار سے سنتے ہیں, تو جناب جب اتنے پیار سے سنا جائے تو بہت مزہ آ جاتا ہے نا. تو اب دیکھتے ہیں ہمیں پیار سے کون کال کر رہا ہے, لیتے ہیں شو کی ایک اور کال. السلام علیکم.
3: وعلیکم السلام.
0: آئے ہائے, لگتا ہے عرفان ہمارے ساتھ موجود ہے.
3: لگ تو ایسا رہا بھائی,
0: کھبڑی کھبڑی بھٹ والے ہیں نا, کھبڑی بھٹ ہوتا ہے نا.
3: نہیں بھائی,
0: کھبڑی بھٹ, سوری کھبڑی بھٹ.
3: آپ کو پتا ہے صاحب بھائی؟
0: نہیں,
3: سب سے پہلے پتا ہے کہ بات آ گئی.
0: کیا کیا آ گئی؟ سوری,
3: 2015 اور 16 میں جب نیوز چلتی تھی نا ایٹی ایٹ پہ,
0: ہاں ہاں,
3: تو جو آئی تھنک اس ٹائم سسٹر سمیرا نیوز پڑھتی تھی.
0: ہاں ہاں, میں بھی لائیو پڑھتا تھا بھائی اس وقت.
3: ہاں, تو آپ جو بھی کھبڑی بٹ سے خبر آتی تھی آپ اس کو کھبڑی بٹ کہتے تھے.
0: اس وقت میری سندھی تھوڑی ٹوٹی پھوٹی تھی نا, تھوڑی سی اچھی ہو گئی ہے
3: ماشاء اللہ. ہاں بتاتی ہے,
0: ہاں ہاں, علاج کرایا ہوا پانی سندھی جو ماں
3: ڈاکٹر صاحب کتنے
0: ایسا آرٹیفیشل انٹیلیجنس کا کرایا ہوا, اے آئی کا, اے آئی کا. ہاں چھو تو مجھے سندھی ٹھیک کرنے کے بھی ڈاکٹر جو کم نہ ہو, آرٹیفیشل انٹیلیجنس یعنی اے آئی جو کم مجھے سندھی ٹھیک کرنے. الحمد للہ. مجھے پیارا بھائی یہ بتایا تاج ہری کیا تھا گزرن, مجھے بغیر اتنا جمعہ کی گزاریا
3: بس تاج یاد میں گزاری.
0: اچھا,
3: اج پوچھو تو مجھے پروگرام بدھو تھا,
0: اج
3: پوچھو تو مجھے پروگرام بدھو تھا.
0: ہاں ہاں بالکل بدھ گیا, تری تو کال کئی آپ
3: ریڈیو بدھوں تاج پروگرام میں
0: اچھا مجھے خیال میں تو یہ لگے تو آج جگہ ہواؤں ہلن تھی نا وہ سگنل کھڑی تھا اچانک.
3: بالکل اشتاق بھا, کچھ کچھ ایریا موسم جا من اچھی ہے موسم,
0: بالکل
3: حساب تھی ویڈیو ہے جو اتنے ایران جا چین جا بھی اسٹیشن جے نا لمحہ ب لمحہ بجن میں ایف ایم دینا.
0: ہاں بالکل بالکل بالکل ٹھیک چاہتا, بالکل
3: ہیئر بھی ایٹی ایٹ کی سلیکون تھی ٹون ہے, پر تاج جو جھٹکے لائے آواز کمل کمل اچے تو
0: کنفیوز تھی ویا سگنل تھا کھڑی اچھوں کہیں کھڑی اچھوں.
3: ہاں بالکل, ہیئر فائیو جی اسٹیشن نتی ہلے ایٹی ایٹ میں صرف سوال آتا ہے.
0: واہ واہ واہ, کوئی گال نہیں بھلا, تمہاں اساں کی کال تک ہی آنا ائیں تمہاں سان گالھایو بھی پیا. تے یو بدھایو فوجی سورج جو گانے ہلائیں تم بریک جی فورن بات کہیں جے نالے تا کرن چاہیو.
3: ہاں فوجی سورج جو سانگ پسند مودی ہلایو
0: کیڑو
3: ایٹی ایٹ بھی ہلیو صحیح
0: نا وہ بھلو بھلو گانا تھا. نذیر بھائی فرمائش کی آئے کہیں ہتھ ہلایا تا گھوڑا کیری پیا
3: ہے, لیکن مودی یہ فرمائش کی تھی جے کے ادارے میں تو لے پکیا, لیکن یہ سانگ خود ہی تھو
0: یہ بڑو زبردست زبردست گانا ہے, تمہیں بدھو تو تمہیں انجوائے کرو.
3: جے نوان تے پیسہ واپس,
0: پیسہ واپس ایگزیکٹلی.
3: چلو کوشش کرنا سی نہ تو وری پو بیر مس کال نو اپ کال
0: کرو. اوکے اوکے, ضرور ضرور ضرور,
3: دیکھ رہے بلس نو جے سنن تو پوئڈوا کوئی تو دے کال کرو.
0: انشاءاللہ انشاءاللہ, ضرور ضرور ضرور ضرور. کہیں جے نال تک چاہیو
3: سلام سسٹر مسز علی ہیں, سسٹر دعا خان, فوزیہ فرزانہ رائے, سمر ممتاز, سمر حسین بخش, حافظ غلام احمد سامبل, نذیر منگریو, بچل چمانی, جیتے دوست بدن تھا سبنی کے عرفان علی سے بکرا کر السلام.
0: وعلیکم السلام, پانچو خاص کیا رکھ دے عرفان بھا, تھینک یو سو مچ, تھینک یو. چلتے ہیں قدرت کمرشل بریک کی جانب جناب فورن, اور اس کے بعد فورن آپ زبردست گانا سن پائیں گے فوزیہ سمر کی وائس میں.
4: مورو نو شہروں, میرپور خاص, لاڑکانا, سکھر, گونج رہی ہے ہر جگہ پر سندھ کی آواز, جی ایف ایم 88 نیٹ ورک. چھا تواں جو خواب آئے ڈاکٹر آف فزیکل تھراپی, نرس یا ہیلتھ پروفیشنل بنجن, تپوئی تواں لائے آئے ایک بہترین موقع, سکھر جو معتبر ادارو سراج الدین انسٹیٹیوٹ آف پروفیشنل اسٹڈیز میں ان سیشن لائے داخلہ جاری ہیں.
5: 4 سالن جا ڈگری پروگرامز جی بی ایس این جی بی ایس ایم 5 سالن جا پروفیشنل پروگرام ڈاکٹر آف فزیکل تھراپی ڈی پی ڈی 5 سالن جا ڈپلوما پروگرامز ایل ایچ وی سی ایم ڈبلیو سی این اے خاص سہولتوں اسکالرشپس موجود 5 سالن جے کورسز میں ایڈمیشن بالکل فری جنہیں تو ڈی پی ڈی پروگرام میں صرف 10,000 روپیہ داخلہ فیس ایں فیس سیمسٹر صرف 60,000 روپیہ ہتے تواں کے ملندا ایئر کنڈیشنڈ کلاس رومز جدید لیبارٹریز مکمل لائبریری تجربہ کار فیکلٹی ہاسٹل پک اینڈ ڈراپ ایں فیزیوتھراپی او پی ڈی جی بہترین سہولت یہ ادارو سندھ حکومت کے ہیلتھ ڈپارٹمنٹ کا منظور شدہ ایں پاکستان نرسنگ اینڈ مڈ وائفری کاؤنسل کا تسلیم شدہ لیاقت میڈیکل یونیورسٹی جو ڈگری یافتہ ہے یاد رکھو سیٹس محدود ہیں تہیں کرے پینجے روشن مستقبل لائے اڈوی داخلہ وٹھو ایں ایک خاص گال ایتھے میڈیکل جا شارٹ کورسز او ٹی ہیلتھ ٹیکنیشن ایں بیا سب کورسز پڑھ تھیندا ہیں ایڈریس سراج الدین ایجوکیشنل کمپلیکس سیکٹر 5 سکھر ٹاؤن شپ مین بائی پاس روڈ سکھر رابطو 0711-56-35-642 ایں 0310-81-66-111 छा तवां भी पैंजो ख्वाबन जो घर एक अहड़ी जाए ते ठाण चाहियो था जिते हुजे तहफुज जदीद सहूलियतूं ऐं मंजूर थियल सिक्योरिटी
6: त पोइ भली कार हुसैनी मंजिल हाउसिंग स्कीम सखर में
5: सखर शिकारपुर रोड ते
6: डॉक्टर ज़ियाउद्दीन मेडिकल यूनिवर्सिटी जे बिल्कुल सामू
5: सिंध बिल्डिंग कंट्रोल अथॉरिटी पारां मंजूर थियल
6: एक शानदार ऐं काबिले एतमाद रिहायशी मनसूबो
5: हुसैनी मंजिल हाउसिंग स्कीम सखर
6: रिहायशी प्लॉट 80, 120, 150 ऐं 200 गज़ जा
5: ऐं कारोबारी मौके like commercial plots 50 gaze and 600 gaze